ओके जी उस सासु लाइफ कॉल्स प्रोग्राम के शामिल हो एंटरटेन को एंड एंटरटेनमेंट खुश कम ना तो खैर मिलाओ शुभ भाई जी हाँ कम ऑन 09830280495 رابطہ کولے شے جی کالز کولے شے اینڈ شامل دے شے خپل موجود گئے مالچ کمنا احساس را کولے شے طاہر سرتاس موجود یہ طاہر کمنا دیوالن سر خبر نہ کہ

0: मेन जांगीरी रोड बानी द शामनसूर बाबा मदरसेसरा देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शामनसूर सवाबई होमोस पर दे नंबर बानी कालू के और दखपल बीमार द पारा नंबर वाखले 0331-93-94-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखवर सरसरा स्ता सुखार पर सवाबई की हूँ
1: ویلے مال دا شارجہ نا کالی راوڑا
2: زو استا کالو دا پارا شارجی تا سنگلار شما
1: او ہو پمینا بازار دوبئی کی دا شارجہ جولرز دکان دے چرتچی دا دوبئی اور دا شارجہ ٹول ویرائٹی موجود دا
2: نو دا سوایا کنا
1: شارجہ جولرز پروپرائیٹر زیب برادرز فون 0938273265
3: Radio Dilba FM 94 Swabi. All boys in the Radio Dilba FM 94 Swabi.

बिल्कुल जी तो सब माता वे लखी गे सब लखी गे माता हुजे फारमान वे लखी गे तो जबुंगा ख्वाग द्राना द मिनी डक द वफा डक द खुलूस डक द्राना द्राना मीनवाल वे लखी गे सईद जी बिल्कुल हम दासिदा और बिल्कुल सईद खान आवाज क्लियर देता उस्ता माता यो यो मैसेजेस अगर बता सुपर वेबसाइट बने के भाई راشی نو بس تو خبر ہوتے کار ویل وی نو کار میں خبر ہوتا بالکل ہم نہ دے ویل مطلب میں خبر ادا نہ دے چیئر صبح بتا سو ٹریک ہم نہ رما بتا سو زو میوزک ہم نہ رما نہ جی ہر سو پروگرام کی موجود دی بالکل زبرداست سکوما زبرداست میوزک ہم پلے کو دین اللہ پروگرام با مخوڑان دی وزو اور کولے شانت ٹریک چگم دے غبا بتا سو باندے سکوما اغه بو تاسو باندې اور من 1 2 3 گو ورزوی سوای مانا دور مخ کے مزه کنا

0: दीवाल पर दीवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबई होमोस पर दे नंबर बाने कालो के यो दखपल बीमार द पारा नंबर वाखले 0331-93-94-94-1
1: न बाद मुंग दा फैसला उकड़ला चिदा खिदमात मुंगला चार सदीता रारसोल पकार दे कतासो डेर कड़ी दिलिए डेर गर्जी दिलिए नियोजल मुंगता मुकरा कई औखपल बीमारी मुंगता वाजे उआई औखपल बीमारी द होम्योपैथी द सिंगल रिमेडी सरा पयोसु रजु की दनन दनना मुकम्मल खत्म कई द चार सदी द ब्रांच पता याद लरी मर्दान रोड गुलबहार नंबर 2 बर्फानी लारी सरा हैदर मुमंद मेडिकल सेंटर चार सदा मोबाइल नंबर 0330-30-30-704 इलाज हागा चफर
2: राजी जी राजी बिल्कुल खगो राखलियो दस्तासु पर दराना खिदमत की हाजिरियो द एफएम 93 रेडियो दिलबर द चार सदी पलिका बांधी या द एफएम 94 रेडियो दिलबर द सवाबई पलिका बांधी ची सुमरा अवरिदुन की दा टाइम जमा पर प्रोग्राम हो रही خواگو دستاسو ٹولو لگنا ڈیر زیاد مننا ڈیر زیاد خوشحال شی جی بالکل زراغلے ما دستاسو پا درانا خدمت کی حاضری ما دا انشاءاللہ پا دی پروگرام کی بات تاسو سرنن یوزل بیا
1: ایلوپیتک او دا
2: لگنا ڈیر زیادی خبری اتری دا بیلڈونا کاسمیٹکس پاکستان
1: او ہومیوپیتک
2: دا دین علاوہ دا ہیدر مومند اسپتال دا ہیدر مومند اسپتال دا سوابی دا ہیدر مومند اسپتال دا چار سدیو دا ہیدر مومند اسپتال دا پیخور ہار پاوالی سربا
1: دا دوانو
2: انشاءاللہ پا دی پروگرام کی تاسو سرنن لگینا ڈیری جاتی خبری اتری کو نو بالکل تاسو کولے شی چدا پروگرام تاسو مونگ سرا تر اخر ٹیم پوری واو رہی او پدی پروگرام کی تاسو مونگ سرا
1: بیمارانو دو پارا
2: دا کال دلاری ہم شرکت کو د دین علاوہ پدی پروگرام کی تاسو مونگ سرا دا مس دلاری ہم شرکت کو نو دا بلگنا ڈیری جاتا بہتر خبری جی دٹول نو ول تاسو ٹول راوی شی چما تا پتہ ولگی جی زمونگا لسنر دا ٹائم زمونگ پروگرام اوری کنا پروگرام نا اوری زر تر زرا پ 0306
1: 93-94-1
2: پروگرام کی
1: سوابئی کی
2: تاسو مونگ سرا لگنا ڈیری جاتی خبری اتری کولے شی جی سمرا لسنر کدا ٹائم زمونگ پروگرام اوری خوگو تاسو لدا ہم یادگیر نظر کوم
1: تاسو کی ہم سوخ پلی بیماری دا کلاسک ہومی پاتک
2: شی نن دا 2026
1: علاج سرا
2: دا نہم میاشتی نن 22 تاریخ دی
1: منڈا ختم
2: دا منگل رس دا جی او
1: بول گواڑی
2: دا دا
1: زرتر زرا
2: منگل رس باندی
1: دا حیدر مومن
2: دا نہم میاشتی پدغا 22 تاریخ دا منگل رس او دا ٹائم سره د سټوډیو په غړې کې 2 منټه د پاسه 3 بجې دي
1: جنرال
2: نو بالکل ځان مدر لار سوال دی راځي تاسو مونږ سره زر تر زرا په دې پروګرام کې زریو کې په 0306 93 693 93

0: मैं आसान मैसेज डाली की भाई आवाज बिल्कुल ओके दे थैंक यू आसमा अनु बाउफा द सवाबे मैसेज डालेगी आवाज ओके दे थैंक यू अनुबा वफा फ्रॉम सवाबी खानी द सवाबे मैसेज डालेगी आवाज बिल्कुल ओके दे तेरा मेहरबानी खानी फ्रॉम सवाबी अनुबा थैंक यू खानी थैंक यू आसमा एहसान फ्रॉम जहांगीरा थैंक यू राजीव खुगूद दी प्रोग्राम्स यो बल्लेफ कालर गुरम चिमासरा सुक राजी औद कम जेना अस्सलाम वालेकुम जी हेलो वालेकुम अस्सलाम वालेकुम अस्सलाम जी मासरा सुक ती दकम जेना
1: गुलाले
0: दे पेशा और नरागली गुलाले संग अल्लाह दे खुशाल कर दीर मेहरबानी शुक्र दे गुलाले जम खेम संग प्रोग्राम और गुलाले कना प्रोग्राम ना वरी माशाल्लाह माशाल्लाह संग दो खूब उस रा पासी दी का संग
1: خوشحال نشوی
0: نمودا محترم سیم نو اس په 10 روپو ګولیم راغړی نو څنګه س ټافیانې مافیانې به ماشومان تر وغړی کنه مشکل ده نن سبا خو په 10 روپې باندې دوه ټافیانې کیږي
1: فون وای 10 روپې خو لګیږي ډیر ورغړم او محترم

0: obviously abuse aur uske liye parents ko nahi wo karte, lekin neglect ke liye parents ko zarur wo saza dete. To yahan par wo cheez nahi, yahan par aisa kabhi bhi nahi ho sakta ke aap apne bacche ko abuse karo, jo bhi uske saath karo, ab se hukumat aake wo bachcha ab se leke jayegi. Ab jo bacche bachchon ke parents nahi, hum unko nahi sambhal sakte, jo to jinke jo parents hai unko hum kya kar sakte. Like for me, I have not seen anything ke jahan par parents se hum bachcha leke ja sakte aur usko phir hum kahan pe rakhenge.
1: Sahi, mera jo agla question hai na wo bade bachchon ke hawale se, you know, usme ye hai ke humne aksar dekha hota hai na ke parents ki wo hoti hai gire shikwe hote, expectations hoti hai apne bade bachchon se, you know, ki ab to hum boodhe ho gaye hain, abhi to hamara ye khayal rakhenge, you know. To us segment ko kis nazar se aap dekhti hai ke ye parents ko expectations rakhni chahiye bachchon se ki ha ye aapka khayal rakhenge budhape mein ya nahi rakhenge.
0: Acha, parents bachchon se to khair mujhe nahi pata ki ye expectations rakhte hain ya nahi, lekin beto se zarur,
1: beto se ha beto se wahi main keh raha hu.
0: I think wo pata hai beton ko hamare hum to liability wo liability sorry liability jo hai wo to betiyon ko samajhte hai. Bete jo hai wo to hamara
1: equity hai,
0: wo ek equity, you know, equity. Income hai future ka jo pension hota hai na, jaise wo yahan par bete hote. So I think jitna unko pyar aur laad aur acche school mein jao aur acche kapde aur acha sab kuch do beton ko.
1: Okay.
0: Ladkiyon ko to basically sirf shaadi ke liye prepare karo taki wo shaadi karke bas nikle.
1: Aapka rishta kisi se jod de, ghar matlab aapke khandan ka dusre khandan se rishte ke beech mein wo jo bound hote beti hoti hai,
0: wo beti hoti hai. So wo mostly I mean bacche hi hote hai na jo ladkiyan jo hota. The reason I'm saying bachche is because this topic is bachche. Mostly hum bachchiya jo hai isliye raise karte hai ki wo jaake kisi ka ghar basaye aur hamara shamla jo hai wo uncha chale. Aur bete jo hai unko acche school mein aur unko spoil bhi karo, unke jo marzi hai wo, because unko parents ko ye pata hai ki at the end of the day ये वाला जो है इसको हम प्रॉपर्टी भी वैसे बेटे को जाएगी ना,
1: हो जाती है.
0: एग्जैक्टली.
1: तो मतलब इतना तो फिर बनता है ना ख्याल रखना पालना माँ बाप को आखिरी बुढ़ापे की उम्र में, क्योंकि सब तो बेटे को
0: मिला. मतलब बनता क्या, उसकी अपनी बहन का सारा जायदाद आप ले रहे होते हो, तो यू हैव टू
1: टेक केयर ऑफ योर पेरेंट्स,
0: बट नॉट योर वाइफ. आप हम तो यही करते हैं कि बेटे से तो काम नहीं करवाते ना, उसकी बीवी आती है उससे काम करवाते हैं ना, बिकॉज वी हैव जो पेरेंट्स है उन्होंने प्रॉपर्टी तो बेटे को दी है, लेकिन काम तो उसकी बीवी से करवाएंगे. सो एनीवेज, दिस इज अ होल डिफरेंट काइंड ऑफ टॉपिक, बट अगेन यस, दैट इज ऑल्सो रेलिवेंट इन दिस केस, क्योंकि हम जिस कल्चर से हम दोनों आते हैं वहां पर आप देख लो, किसी भी इलीटिस्ट फैमिली को आप देख लो, वहां पर हम लड़की को किस चीज के लिए प्रिपेयर करते हैं. अगर हम उसको स्कूल भी अच्छे स्कूल में भी भेज रहे हैं ना, इसका मतलब ये कि वो इतने तक पढ़े ताकि वो अच्छे खानदान में उसकी शादी हो, फिर उसको कोई बंदा प्रोवाइड करे और वो बच्चे वगैरह लाए और वो उसके बाद यू नो वी गेट रिड ऑफ दैट. तो अगर उसकी बजाय हम जो हमारे पेरेंट्स हैं जो उनका हिस्सा है प्रॉपर्टी में, उसको दे और उसको स्टडी करने दे, तो शी डजंट हैव टू बिकम अ लाइबिलिटी ऑन यू. शी डजंट हैव टू, आई मीन शी कैन मैरी इफ शी वॉन्ट्स टू. मैं अगेंस्ट मैरिज नहीं हूं, शी कैन, बट वंस शी इज इंडिपेंडेंट और उसको अपना स्कूल का हक मिले, अपना वो इंडिपेंडेंट हो जाए, फिर उसको कोई ऐसे ट्रीट नहीं कर सकता जैसे अब
1: होता है. हाँ, मेरा एक वाकया हुआ था ना बुनेर में भी रिसेंटली, कि एक बेटी आई बाप के घर, वो लड़की तकरीबन 16 साल की थी, यू नो शी रिसेंटली गॉट मैरिड, और आई बाप के घर और बाप से कहा कि वो मुझे बहुत मारते हैं, वो मुझे मार देंगे. तो बाप ने उससे कहा कि नहीं, हमारे रिवायत के खिलाफ है, तुम वापस अपने घर जाओ, आज के बाद वो तुम्हारा घर है. एंड द नेक्स्ट डे यू नो उसने अपने आप को वो कर दिया, लाइक उसने सुसाइड कमिट किया. और तो ये होता है हमारे यहाँ, लाइक जिस तरह से आपने वो स्टार्ट में जिक्र किया ना.
0: सो ये जो वो है, हम जब बच्चों के हम बात करते हैं चाइल्ड राइट्स में, उसमें हम जेंडर को इतना ज्यादा डिस्कस नहीं करते, बट जेंडर इनइक्वालिटी इन किड्स इट्स ऑल्सो अ ह्यूज प्रॉब्लम. आप एक ही घर में देख सकते हैं जहां पर फैमिलीज थोड़े से फॉर एग्जाम्पल थोड़े से वो मिडिल क्लास या जो भी है थोड़ी अपर क्लास भी हो, वहां पर जो बेटियों को ट्रीट किया जाता है या बेटों को, इट्स टोटली डिफरेंट. वो अपनी बेटियों को इतना नहीं प्रोवाइड करेंगे जितना बेटों को करेंगे, बिकॉज अगेन वी आर गोइंग टू गो बैक टू द सेम थिंग कि बेटा बड़ा होके माँ बाप का ख्याल रखेगा.
1: बेटा एसेट है बेसिकली. तो हम कौन कौन सी चीजों में करते हैं डिस्क्रिमिनेशन हमारे यहाँ होता है? मैं थोड़ा सा ऑडियंस की अंडरस्टैंडिंग के लिए आपसे पूछ रहा हूँ कि जब बच्चे होते हैं छोटे, हाइपोथेटिकली स्पीकिंग 15 साल की उम्र तक, उनमें किन किन चीजों में डिस्क्रिमिनेशन होता है? बेटा बेटी
0: कपड़ों, हाँ कपड़ों में ह्यूज टाइम. जो बेटा होता है उसका यूजुअली बहुत बड़ा मुका, जब मैं यहाँ पे आई हूँ मैं थोड़ा सा जो मैंने ऑब्जर्व किया है, लड़कों का बहुत बड़ा मुकाबला होता है स्कूल में टीनेजर्स का. मेरे फ्रेंड के साथ आईफोन है, उसके पास आईपैड है, या उसके पास ये गाड़ी है. ये अंडर 18 के बच्चों की मैं बात कर रही हूँ. तो वो जो लड़का है उसको शायद थोड़ी बहुत डांट भी पड़े, उसको वो सारी चीजें मिलनी होगी क्योंकि उस क्लास के साथ उसको चलना भी है. आईफोन भी उसको 14 या 13 चाहिए, उसके जो जूते हैं वो भी एक खास किस्म के ब्रांड की होंगी, उसके जो कपड़े होंगे, उसके जो सनग्लासेस होंगे. लेकिन लड़कियों का मैक्सिमम यही होता है कि अगर किसी घर में किसी का आईफोन पुराना हो गया तो वो लड़की को दे सकते, अदरवाइज गर्ल्स डोंट हैव दैट मच. वो क्या कहते हैं, कपड़ों वगैरह में, जूतों में, या इसमें
1: कंपटीशन नहीं होता.
0: ज्यादा अपने भाइयों के जो स्पेंडिंग है उससे शायद 25% लड़कियों की होगी. फिर स्कूल्स का जो होता है, अच्छा अगर एक स्कूल्स में भी, कुछ फैमिलीज में ये भी होता है कि एक ही जैसे स्कूल में भेज देते हैं
1: लड़का लड़की दोनों को.
0: बहुत फैमिलीज में ये होता है कि लड़का एक्सपेंसिव स्कूल में जाता है, लड़की थोड़ी से इनएक्सपेंसिव स्कूल में जाती है, बिकॉज एट द एंड ऑफ द डे शी इज गोइंग टू गेट मैरिड एंड लीव
1: किसी और का घर संभालना.
0: हाँ, लेकिन मेजोरिटी ऑफ फैमिलीज में जो एक चीज होती है कि अपनी लड़की को कभी भी नहीं बाहर जो है वो एजुकेशन के लिए भेजेंगे. आप जितने भी देखो ना, जब स्टूडेंट्स बाहर जाते हैं दे विल, हम अपनी प्रॉपर्टी सेल कर लेते हैं, हम अपनी गाड़ियां सेल कर लेते हैं, कुछ भी करते हैं कि हमारा बेटा बाहर से पढ़ के आए, लेकिन वो कभी भी हम अपनी लड़की के लिए नहीं करते हैं.
1: बेटी के लिए कभी भी,
0: बेटी के लिए
1: प्रॉपर्टी कभी बाप नहीं बेचता इसे,
0: कभी भी नहीं. अब ये है कुछ फैमिलीज में ये चीज होगी कि इस्लामाबाद तक वो हॉस्टल आने देते हैं, लेकिन उसमें बहुत सी
1: लड़कियां अबाउट अब्रॉड कि बाहर नहीं बेचते हैं,
0: बाहर कभी भी नहीं बेचते हैं. I have not even seen one girl, maybe there are cases, I'm sorry if you know there are cases that I don't know about, lekin mujhe jitna tak pata hai aaj tak main ek bhi ladki ko nahi janti hu jo apne baap ke kharche se, not that she got a scholarship and then you know obviously wo uski khatam ho gayi uska kharcha, jis ke liye na apne baap ne apna प्रॉपर्टी भेजी, या प्रॉपर्टी भेजी भी नहीं हो लेकिन सब पैसे हो और उसको दियो कि मैं आपको बाहर पढ़ाई के लिए भाई के साथ भेजती हूँ. कभी भी नहीं, मैंने तो कभी भी नहीं देखा है, अपनी फैमिली में नहीं देखा है.
1: नहीं यार, मैंने भी नहीं देखा. हमारे यहाँ तो खैर लड़के भी बहुत कम बाहर जाते हैं, अगर जाते भी हैं तो वो नौकरियों के लिए जाते हैं.
0: अच्छा एक और चीज, सॉरी आई हैव टू कम बैक टू दिस अगेन, मैं थोड़ा सा इस पे ज्यादा बोल गई एजुकेशन पे. लड़की को हमेशा हम ये सिखाते हैं कि भाई के लिए पानी ले आओ. अगर वो दोनों स्कूल से थके हुए आते हैं तो लड़की हैज टू नो एवरीथिंग दैट्स यू नो, जो घर के जो काम काज होते हैं उसका हम लड़की को सिखाते हैं, लड़के को नहीं. लड़का जाके अपना गेम खेलना शुरू कर देगा, नो प्रॉब्लम. लड़की को वापस आके स्कूल से वो अपना किचन में भी काम करेगी और सारा कुछ सीखेगी भी. सो वो चीज हम लड़कों को नहीं सिखाते, हालांकि इट्स अ बेसिक स्किल,
1: लाइफ स्किल,
0: बेसिक लाइफ स्किल है. तो वाई नॉट बोथ ऑफ देम,
1: मतलब कि पानी लाना किचन से, या मतलब अपने लिए खाना बनाना, रोटी बनाना,
0: لے لو اپنے لیے, پانی بھی لے لو.
1: بہت لڑکوں میں نے ایک اور چیز بھی نوٹس کی ہے, ہمارے یہاں لڑکے ہوتے ہیں نا جو گاؤں دیہاتوں میں, وہ اپنے دوستوں کے ساتھ چلے جائیں گے پہاڑی پہ, سامان وامان لے جا کے وہاں وہ پکاتے ہیں مزے سے اپنے لیے. اور پکاتے کیسے ہیں, نہ تو وہاں گیس ہوتی ہے, پہلے جا کے لکڑیاں توڑیں گے, لکڑیاں توڑ کے اتنی محنت, پھر وہ چولہا بنائیں گے, پھر اس پہ پکائیں گے, لیکن گھر میں ہاتھ لگاتے ہوئے ان کو شرم آتی ہے.
0: بالکل. اب جو اسٹوڈینٹس یہاں سے جو ہمارے بہت اسپوئلڈ بچے ہوتے ہیں نا, وہاں پر بھیجتے ہیں باہر ملکوں میں, وہاں پر وہ پھر برتن بھی دھوتے ہیں, اپنے کپڑے بھی دھوتے ہیں, استری بھی کرتے ہیں, سب کچھ کرتے ہیں, اور وہاں پہ ان کو کوئی نہ شرم ہوتی ہے نہ کچھ بھی. لیکن یہاں پہ آ کے اپنی بہنوں کو دیکھتے ہیں تو پھر ان کو پتہ چل جاتا ہے کہ کائنڈ
1: آف فری لیبر,
0: فری لیبر ادھر گھر پہ پڑی ہوئی ہے, تو ان سے کیوں نہ کروائے.
1: سو لاسٹ منتھ میں نے ایک فوٹو دیکھی تھی ایک بچے کی جو رو رہا ہوتا ہے اپنی ماں کے اس پیپر بیٹھ کے نا, تو یہ چیزیں تو ہو رہی ہیں ہمارے یہاں. میں تھوڑا سا اس کی طرف بھی آنا چاہوں گا کہ ہمارے جو سوسائٹی کے مرد ہیں ان جنرل, بیکاز دس ٹاپک از ویری کلوز ٹو مائی ہارٹ, کہ بہت ہی زیادہ ڈرے سے ہوئے ہیں عورتوں سے کہ وہ مار دیتے ہیں آخر میں آ کے, یا یہ کیا کون سے فیکٹرز ہیں اور اس کو ہم بدل کیسے سکتے ہیں؟ مطلب آخر کار یہ جو ہو رہا ہے نا غیرت کے نام پہ قتل ہو رہی ساری چیز, اگر عورت کہہ رہی ہے میں نے مجھے طلاق چاہیے میں نے نہیں رہنا تو مار دیتے ہیں آخر میں جا کے, تو کیا فیکٹرز ہیں آپ کے خیال میں؟
0: فیکٹرز یہ پیٹریارکی سب سے بڑا فیکٹر ہے, مساجنی ہے, اور ہم اصل میں نا ہم میں غیرت نہیں ہے, دیٹس دا پرابلم. جب بھی ہم عورت کے حوالے سے بات کرتے ہیں تو سب سے بڑے ہمارے اپنے پشتون بھائی کھڑے ہو جاتے کہ دنیا میں سب سے بڑی عزت ہم کرتے ہیں عورت کی, اتنی عزت کرتے ہو تو اپنا جو پراپرٹی ہے نا اس میں سب سے پہلے حصہ اپنی بہن کو دے دو جتنا اس کا ڈیزرو کرتی ہے, وہ اتنا بڑا عزت کرتے ہو تو اپنی پراپرٹی بھی اس کو دے دو. عزت دینا تو یہ نہیں ہوتا ہے کہ میں اس کی عزت کرتا ہوں, آپ پریکٹیکل میں کرو نا اپنی بہن کی عزت. جب اپنی ساری پراپرٹی اس کو دے دو گے کہ یہ میری بہن جو ہے نہ تو وہ میری طرح گھر میں پھلی بڑی ہے, اس کو بیسکلی نوکرانی کی طرح ہی رکھا ہوتا ہے, یہ سرو کرو وہ سرو کرو, تو آپ اتنا بڑا عزت دیتے ہو, اپنی پراپرٹی اس کو دے دو. یہی غیرت ہوتی ہے نا بھائی کی, کہ میں اتنا غیرت مند ہوں میں نے اپنی پراپرٹی اپنی بہن کو دے دی. ہمارے طرف تو غیرت, ہمیں کبھی بھی ایک پاور فل جو بندہ ہوتا ہے نا, جو ہمارا اپریسر ہوتا ہے, اس کو ہم نے زندگی میں غیرت نہیں دکھائی. ہم نے غیرت ہمیشہ بچوں کو اور عورتوں کو دکھائی ہے. پوری زندگی ہماری پشتون کی ہسٹری, پچھلے آنر کلنگ کو سارے کو دیکھو نا, اس میں ہم نے کتنی عورتیں غیرت کے نام پہ ماری ہے, لیکن کیا جو ہمارے اوپر جو ہمارے اپریسرز ہیں, جو ہمارے سے زیادہ پاور فل لوگ ہیں, کیا ہم اس کے آگے ایسے کھڑے ہو سکتے ہیں؟ کبھی بھی نہیں. اس کے سامنے انہوں نے سر جھکائے ہوتے ہیں, ان کے سامنے یہ کچھ بھی نہیں کہہ سکتے. تو غیرت وہاں پہ آپ کرتے ہو جہاں پر آپ اپنے سے زیادہ پاور فل بندے سے لڑتے ہو, وہاں پر آپ غیرت کرتے ہو. جو آپ کی بہن ہے, جو آپ کے اوپر 100% ڈیپینڈنٹ ہے, جو آپ کے اجازت کے بغیر گھر سے نہیں نکل سکتی, جو آپ کے پیسے اگر نہیں دو گے تو وہ کپڑے بھی اپنے لیے نہیں خرید سکتی, جو آپ کے پیسے سے کھانا کھاتی ہے, آپ کے گھر میں رہتی ہے, اس کو آپ مارو گے تو آپ غیرت کہاں سے ہوگا؟ اسے تو ہر کوئی بھی مار سکتا ہے. اپنے گھر میں جو آپ نے اپریس کی ہوئی بندی ہے اس کو تو کوئی بھی مار کے غیرت بنا سکتا ہے. تو میرے خیال سے سب سے بڑے بے غیرت جو ہمارے پاکستان میں مرد ہے وہ ہے جو اپنی بہن بیٹی اور بیوی کو اور کسی بھی اپریسڈ مائنورٹی کے اوپر غیرت کرے, کسی بھی کمزور طبقے کے اوپر غیرت کرے, وہ بے غیرت ہوتے ہیں. اور غیرت مند وہ ہوتے ہیں جو اپنے سے پاور فل بندے کے سامنے کھڑے ہو کے اپنا آواز اٹھائے. دیٹس واٹ غیرت از ان مائی پوائنٹ آف ویو.
1: نہیں, ویری بیوٹیفل ایکسپلین. بس گالیوں کے لسٹ ریڈی. اچھا, میرا ایک جو کوشچن تھا بیسکلی میرے ذمہ میں, میں تو بھول گیا کیونکہ میں اس میں اتنا ڈیپ گیا جو آپ بتا رہی تھیں. اس میں پشتونوں کی اگر ہم بات کریں اسپیسیفکلی, کیونکہ وی بوتھ آف اس شیئر دا سیم ایریا, یو نو, سیم ٹرائب, یو نو. نو یہ شروع سے ہی ایسے ہیں یا ابھی بعد میں ایسے ہوئے ہیں, یا مطلب کیا ان کی مطلب ہے؟ کیونکہ ہم اکثر سنتے ہیں کہ مڑا دا خو مخ کی دا سینو یہ تو بہت ہی زیادہ پروگریسو تھے اور ان کی عورتوں نے جنگیں لڑی ہیں اور ملالے میں ون کہ ہم سنتے ہیں اکثر نا کہ وہ ایک عورت اس نے نعرہ لگایا تھا اور سارے افغان کھڑے ہو گئے تھے اور انہوں نے انگریزوں کے خلاف جو ہے نا میون کے میدان پہ جنگ جیتی تھی اور ٹپو ماندے نو ٹپے جو ہمارے یہاں ہوتا ہے.
0: سو یہ اس پہ مجھے بہت زیادہ گالیاں مل جائیں گی اگر میں ملالے میون کی اس کی طرف جاؤں گی. میں اتنا کہوں گی کہ ہمارے پشتون مردوں نے اپنے لیے ایک امیجنری کیریکٹرز آف وومن بنائی ہوتی ہے. خوبصورت سی عورت ہوتی ہے, اس نے بہت سارا جیولری پہنا ہوتا ہے, ان کے پسند کے کپڑے اور میک اپ وغیرہ کیا ہوتا ہے, خالونا بھی لگائے ہوتے ہیں, تو وہ عورت ان کے لیے ٹپے گاتی ہے کہ آپ کتنے غیرت مند ہو, آپ کتنے پیارے ہو, آپ جا کے لڑ لو اور پھر آ جاؤ واپس, پھر میں اپنے بالوں سے وہ کیا تھا ٹال بنا کے. یہ ان کی امیجنری کیریکٹرس ہے, یہ میرا اپنا پرسنل بلیف ہے, اس پہ میں نے کوئی ریسرچ نہیں کیا. اگین پلیز ڈو ناٹ کوٹ می آن دس. یہ ان کے فینٹسیز ہے کہ یہ ایسی عورتیں ہو کہ بس یو نو خود کو سجا کے رکھے اور ہمارے لیے گانے گائے. بٹ ایٹ دا سیم ٹائم گانے گانے والے کو یہ ڈھما بھی کہتے ہیں. بٹ اگر وہ گانا گانے والی ان کے لیے ٹپے گائے کہ آپ جاؤ اور یہ کرو وہ کرو آ کے واپس میری زلفوں پہ پتہ نہیں کیا کیا. سو
1: بیک ٹو دا ملالے میوند,
0: بیک ٹو دا ملالے میوند, نو کامنٹس, سو سوری, آئی ڈونٹ بلیو ان دیٹ کیریکٹر. میں اتنا کہنا چاہتی ہوں کہ ہمارے پشتون ہسٹری میں مجھے ایسی ایک عورت بتاؤ جس نے اپنی پراپرٹی کے لیے لڑی ہو اپنے بھائی اور باپ سے کہ یہ میری پراپرٹی ہے اس پہ آپ کیوں قبضہ کیے ہو. یا مجھے ایسا ایک آدمی ہسٹری میں بتاؤ, کنگ ہو یا جو بھی ہو, جس نے اپنی پراپرٹی میں 50% شیئر اپنے بیٹے اور 50% شیئر اپنی بیٹی کو دیا ہو. دا موسٹ بیسک تھنگس. اور یا کسی بھی ہسٹری میں مجھے ہمارے پولیٹیشنز کتنے زیادہ ہے, کس کی بیٹی, سب کے بیٹے ہی آگے آ کے کر رہے ہیں نا,
1: لیڈ کر رہے ہیں,
0: تو کس کی بیٹی آ کے آگے ہوئی ہے جس نے وہ سنبھالی ہے ان کی جو پولیٹیکل پارٹی ہے. سو ایک تو پریکٹیکل ہوتا ہے, ایک فینٹسیز امیجنری اسٹوریز ہوتی ہے جس کو ہمارے پشتون جو ہے وہ فینٹسائز کرتے کہ ہماری عورتیں, یہ تو ابھی ریسنٹلی آیا ہے, پاکستان بننے کے بعد آیا ہے یا اسلام آنے کے بعد آیا ہے. میمونہ کی سٹوری دیر والی آپ نے شاید سنی ہوگی,
1: دیر جس کو عزیبا,
0: جس کو ایک 100 سال سے زیادہ ہو گیا ہے, جس نے تماکو کا جو تھا, ایک مسافر آیا تھا اس کو تماکو چاہیے تھا اور اس نے صرف اس کا ہاتھ جو ہے نا اتنے تک دیکھا اور اس کے ہسبینڈ کو پتا چلا کہ اس کا ہاتھ کسی مسافر نے دیکھ لیا. اینڈ ہی لوڈ ہر, وہ اس کی کزن تھی, اور اس نے اس کو باقاعدہ ذبح کر لیا, ہی کٹ ہر تھروٹ. تو پھر یہ پھر کیا چیز تھی غیرت کے نام پہ. سو یہ جو ایکسکیوزز, ہمارا سب سے بڑا مسئلہ پشتون میں یہ ہے کہ ہم ایکسکیوزز بناتے ہیں, ہم پریکٹیکل چیزوں کو نہیں دیکھتے ہیں. وی ڈونٹ لک ایٹ اینی تھنگ پریکٹیکل. ہم یہ دیکھ رہے ہوتے کہ اچھا پچھلے زمانے میں جس کا کوئی بھی ریکارڈ کچھ بھی نہیں ہے, ہماری عورتیں جو تھی وہ گانے گا کے ہمیں جنگوں پہ بھیجتی تھی, اور آج آپ گانے والوں کو ڈھما کہتے ہیں, تو ویئر لائک اٹس سو آئرونک, ویئر از دا لاجک بٹوین آل آف دس.
1: تو ایکسکیوز, کیونکہ یہاں پہ ایک پوڈ کاسٹ تھا میرا, تھے ایک پشتون انٹلیکچوئل, تو وہ بتا رہے تھے کہ ہم تو اگر یہ کہیں کہ پشتون پروگریسو نہیں تھے پہلے یا یہ شروع سے ہی ایسے ہیں, تو پھر پنجابی میں جو پوئٹ آئے تھے یا جتنے بھی سندھی میں پوئٹ آتے تو وہ عورتیں کیوں نہیں تھیں, یا پھر اس میں کوئی عورت کریکٹر کیوں نہیں ہے سندھ میں, پنجاب میں, بلوچستان میں, اگر لوگ ہمیں کہتے ہیں نا کہ ہمارے یہاں نہیں ہے.
0: پشتونوں میں کون تھی؟
1: ये तो मलाले मेवन की बात करते हैं और इनकी
0: तो
1: बात
0: क्या
1: करते
0: वो एग्जिस्ट नहीं करती।
1: खैर उसके बारे में मैंने रिसर्च किया था एंड दैट इज ट्रू कि वो एग्जिस्ट नहीं करती, वो एक फिक्शनल कैरेक्टर है और शायद क्या पता कि मलाले मेवन
0: फिक्शनल कैरेक्टर। तो आई एम सो सॉरी आई एम कटिंग यू ऑफ। अभी कुछ साल पहले, कोई 9 साल या 10 साल पहले, फेसबुक पे एक कैरेक्टर हमारे पश्तून किसी बहुत ही इंटेलेक्चुअल बंदे ने एक कैरेक्टर बनाया था जिसको हमने फिर एक्सपोज कर दिया। उसको एक इटालियन खातून के नाम से बनवाया था कि इटालियन औरत है और वो पाकिस्तान, वो पश्तूनों के कल्चर से इतना मोहब्बत करती कि पश्तों में PhD कर रही है। और देन वंस वी स्टार्टेड आस्किंग क्वेश्चन कि वेयर दिस पर्सन इज, व्हाई डजंट शी एग्जिस्ट, उसके सिर्फ टांगों की कभी पिक्चर दे देते और उसके साथ एक टप्पा लगा लेते थे।
1: अच्छा,
0: एट द एंड ऑफ द डे हमें ये पता चला कि वो हमारा एक बहुत ही इंटेलेक्चुअल पश्तून आदमी हुआ करता था, जैसे मलाले का है।
1: अच्छा।
0: जैसे मलाले मेवन का वो कैरेक्टर बनाया हुआ है उसी तरह उसने इटालियन औरत का भी बनाया था। इसमें तो हम एक्सपर्ट है, तो वो शुक्र है कि ये सोशल मीडिया का दौर है और हम में से थोड़ी सी अब औरतें ऐसी भी है कि हम क्वेश्चन भी करते हैं, क्योंकि शी यूज्ड टू अटैक अस अलॉट कि हाउ डेयर यू गाइस से एनीथिंग अबाउट पश्तून कल्चर। मैं तो पश्तून कल्चर की ये वो सारा कुछ मैं और वो रहती इटली में थी, तो हमने कहा आ जाओ रह लो हमारे गांव में, हमारी पश्तून औरतों की जगहों पर फिर हमारे साथ फाइट करो। एनीवेज, लॉन्ग स्टोरी शॉर्ट, the person disappeared and the woman disappeared and the person behind that account turned out to be hamara apna pashtun nationalist
1: to nationalist wali cheez ke upar aate hain dobara, lekin mera ek sawal hai wo ye hai ki you moved to canada, you came back to swat, तुम मतलब अपने आप को आप कितना डिफरेंट समझती है, मतलब क्या तुम्हें नजर आता है, यू नो यू इंटरेक्ट विद द वुमन यू नो इन योर विलेज और योर रिलेटिव्स, तो तुम्हें क्या लगता है कि क्या कमियां हैं, क्या ज्यादतियां हैं, यू नो मैं थोड़ा सा वो जानना चाहूंगा।
0: अच्छा, मैं हमेशा अपनी फैमिली में बचपन से, यू कैन आस्क माई मॉम, आई वॉज द मोस्ट रिबेलियस पर्सन,
1: द रिबेलियस कैरेक्टर,
0: इवन व्हेन आई वॉज अ किड। मैं बिल्कुल भी ये चीजें वुड नॉट मेक सेंस फॉर मी, जो भी जैसी भी मैं आज हूं वो मैं 12 साल की उम्र में भी थी और 13 साल की उम्र में भी, और ये चीजें मैं क्वेश्चन तब भी करती थी। लेकिन शुक्र है कि मैं एक ऐसी जगह पे चली है जहां पर मेरा बिहेवियर जो था वो जरा एक्सेप्टेबल था। स्वात में कंपेरेटिवली आई वुड से कि स्वात के जो पश्तून है बाकी केपी के लोगों से, अगेन एंड अगेन दैट्स माय वेरी पर्सनल एक्सपीरियंस, कोई रिसर्च मैंने इसके ऊपर नहीं किया, थोड़े से ज्यादा फ्लेक्सिबल है औरतों के। हालांकि वहां पर ऑनर किलिंग है, एग्जिस्ट करती है और कभी ज्यादा भी हो जाती है, लेकिन अगर आप एजुकेशन उनका देखो, आप यू लुक एट पीपल, देयर मोर accepting, they accept करते हैं औरतों को, वो ज्यादा जैसे भी you know, if they make it to a certain point they are not that much against their women.
1: मैंने ये चीज नोट की है कि स्वात में, when you go to स्वात you will see women you know wearing the spin padune, white chadar, you know,
0: yes.
1: And when you go to dir जो कि बॉर्डर पे स्वात के साथ, और व्हेन यू कम टू बुनेर लाइक माय होम टाउन, वहां पे यू विल फाइंड दिस टोपे वाला बुर्के, यू नो। The second amazing thing was that when I was studying the history of Swat, there was this red light area, you know, post 1969, Band Kale. And that was very progressive of, you know, that state, ke unhone apna red light area bhi banaya tha. Aur aap ek amazing cheez, ek dusri ye bhi hai ki jo jitne zabar acche singers hain, jo famous hain aaj kal, jo khawateen singers hain, most of them are from Swat, aur wo usi band se nikli hain zyadatar.
0: To
1: yeah,
0: उसका एक चीज मैं बताऊं, आई डोंट नो टू मच अबाउट द हिस्ट्री ऑफ दैट, मुझे ये पता है कि उनको प्रोटेक्शन जो दी थी वो वाली स्वात ने दी थी।
1: yes.
0: उन इस वाले ये एक माइनॉरिटी थी स्वात में, और इनको कोई भी, अब तो खैर चीजें बहुत डिफरेंट हो गई है, एंड आई एम नॉट सेइंग कि उस टाइम पे एग्जिस्ट नहीं करती थी, बट बैक इन द डेज वो अगर किसी के हुजरे में अपना वो प्रोग्राम जो भी है वो करने चले जाते थे, वो बेसिकली उसी जो बंदा उनको होस्ट करता था उनकी जिम्मेदारी हो जाती थी अगर इस عورت کو یا مرد کو کوئی بھی نقصان پہنچاتا ہے, اس کا مطلب ہے کہ اس بندے کے خاندان کو پہنچا دی. سو دس واز ہاؤ اٹ واز بیک ان دا ڈیز جب یہ چیز ہو رہی تھی. اس ٹائم پہ بہت عام تھا, ان کا بہت اچھا وہ چل رہا تھا, اتنا ان کو بری طریقے سے بھی نہیں دیکھا جاتا تھا. ہر کوئی یو نو جس کے بھی گھر میں شادی وغیرہ ہوتی تھی دیٹ انوائٹ دیم ویری ریسپیکٹفلی, بہت ریسپیکٹفلی وہ اپنا ادھر ناچ وغیرہ وہ کر دیتے تھے اور وہ پھر واپس چلے جاتے تھے. ان کو کسی نے بھی اس ٹائم پہ نقصان نہیں پہنچایا جب وہ والی سوات کا جب ٹائم تھا. اب جب یہ طالبان وغیرہ چیزیں آئی سوات میں, تب ان کو بیچاروں کو تھوڑا سا ڈسپلیس ہونا پڑا, کچھ کو مار بھی دیا. سو یا آئی وڈ سے کہ دیٹ واز ون آف دا تھنگ کہ آپ اپنی جب مائنورٹیز ہوتی ہے چاہے وہ جیسی بھی ہوتی ہے آپ کے علاقے میں, آپ ان کو پروٹیکٹ کرتے ہو, دیٹ شوز ہاؤ پروگریسو یو آر ایز اے کمیونٹی یا ایز اے قوم. So I would definitely give it to Swatian for having that minority, and we still have that minority there and they exist.
1: Yeah, and still ایک اور چیز بھی میں نے نوٹ کی ہے, کیونکہ سوات میں میرے بہت ریلیٹیوز بھی, میں آتا جاتا ہوں وہاں پہ. یہ جو اس یہ جو ڈانسر کمیونٹی ہے, جو خواتین ہیں جو گاتی ہیں برن کرے میں, یہ جو گاؤں دیہاتوں کے لوگ ہوتے ہیں, یعنی کہ وہ عام لوگ جو جن کا ان سے تعلق نہیں ہوتا, وہ شادیاں بھی کرتے ہیں ان میں.
0: بالکل, اور ہمارے بڑے خاندان میں کسی نے بھی شادی کی ہے اور بالکل یو نو اٹس اٹ واز.
1: لیکن ہمارے یہاں دلی کے باقی اطراف میں اگر آپ دیکھیں نا, تو ایسے آدمی کو جج کیا تھا, آئی مین کڈوز ٹو دیٹ گائے, سو پراؤڈ آف ہم. تو ہمارے یہاں یہاں ہوتا ہے کہ کوئی بھی ایسا آدمی اگر شادی کرتے کسی عورت سے, یہ بھی بہت گندا ایک وہ ہماری سوسائٹی کا ایک وہ ہے کہ اٹ از اے ویری ٹاکسک تھنگ نا, وین یو گیٹ میرڈ ٹو اے ڈانسر اور اے سنگر, تو پھر زیادہ تر جو ہے نا وہ سوسائٹی کے مرد جو ہے نا وہ دوسرے مردوں کو جو ہے وہ کرتے ہیں.
0: آئی وڈ سے آئی ڈونٹ ایگری وتھ دیٹ سو مچ, بیکاز اف یو کم فرام اے فیملی ویئر نو ون کین یو نو, تھوڑا سا پاورفل فیملی سے آپ آتے ہو, وہاں پر آپ جو بھی مرد کرے گا اس کو کوئی بھی نہ پوچھتا ہے, نہ اس کو مذاق اڑاتا ہے, کچھ بھی نہیں ہوتا ہے. یہ چیز اگین آل گو فار ٹو دا جینڈر انکوالٹی, اس میں کہ ہمارے مرد تو کر سکتے ہیں لیکن عورت کبھی بھی یو نو, ہم تو ایک زمانے میں لائک آر گرلز کڈنٹ ایون گیٹ میرڈ ٹو سم ون ہو از فرام اے ڈفرنٹ کلاس ان سوات. سو
1: تو میں تو
0: مردوں کے لیے پھر یہ پھر بھی یہ آزادی ہے کہ دے کین میری یو نو, سو عورتوں کے لیے
1: نہیں ہے. یہ تو خیر, یہ تو یہاں ہمارے یہاں بھی ہے کہ ہمارے یہاں بھی انگریز کو اس چیز کا کریڈٹ جاتا ہے. کس کو جاتا ہے؟ کہ جو پشتونوں میں جو کلاس سسٹم تھا وہ انسٹال کر کے گیا نا. یو مسٹ ہیو ہیئرڈ آف دس تھنگ, دا ڈم دے دا نائی دے.
0: مجھے نہیں لگتا کہ انگریزوں نے ہمیں انسٹال کیا, کہ انگریزوں میں آپ نے کبھی بھی ڈم اور نائی کا نہیں سنا ہوگا. میں آپ ہماری ہسٹری کو دیکھو, جو ہمارے کنگز وغیرہ تھے وہ اپنے مزدوروں کو کیسے ٹریٹ کرتے تھے, اپنے کنیزوں کو, اور پتہ نہیں کیا کیا ان کی ہوا کرتی تھی. وی کین اونلی یو نو وی شوڈ لک بیک ا لٹل بٹ, انگریزوں سے پہلے جو ہماری ہسٹری ہے اس کو بھی ہم دیکھ سکتے کہ اس میں ہم کیا کرتے تھے, اس میں ان لوگوں کو ہم کتنی عزت دیتے تھے.
1: تو اصل میں ہوتا یہ تھا نا کہ انگریز نے نواب اور یہ خان انسٹال کیے تھے نا اپنے ٹاؤٹس. تو میرے پر دادا بھی جو تھے نا وہ نواب تھے. میں اس بارے میں مجھے کوئی فخر کی بات نہیں, نہ میں اس پہ فخر کرتا ہوں نہ میں اس کو اون کرتا ہوں, بٹ اسٹل ہوتا یہ تھا کہ نوابوں کے انڈر گاؤں دیہاتوں میں وہ کچھ لوگوں کو بیچتے تھے جو یہ کام کرتے تھے, یعنی کہ دھوبی جو کپڑے دھوتا تھا. ڈم وہ ڈم نہیں تھا جو گاتا تھا یا ڈول بجا, ڈم اس کو بولتے جو پیغام لے کے آتا تھا, لے کے جاتا تھا. پھر اس طرح سے قصب گر, یا تو مورلی قصب گر, پشتون ان قصب گر, تو یہ وہ لوگ تھے. تو انگریز اور یا مطلب جو ایسی قوتیں تھیں جو راج کرتی تھی ان زمینوں کے اوپر, تو وہ یہ اپنے ٹاؤٹس کو کہتے تھے کہ آپ نے ان لوگوں کو ایسے ٹریٹ کرنا ہے, آپ لوگ تو برتر ہیں سب سے.
0: اوکے, سو آپ کیا سمجھتے ہو اگر یہ انگریز نہیں آتے تو پشتون جو تھے وہ کبھی بھی یہ کام نہیں کرتے؟
1: نہیں کرتے تو لازمی کرتے.
0: تو پھر انگریزوں کو کیوں بلیم کریں؟ اپنے آپ کو بلیم کرو.
1: تو
0: کتنے ہم کمزور ہیں کہ ہم انگریز آئے اور ہمیں ایسی نچا کے چلے گئے. آئی مین हम अपने स्टेक्स को भी तो देख रहे हैं
1: ना. नहीं, मैं कुछ डिफेंसिव मोड में नहीं जा रहा. ये चीज हिंदुओं में भी थी, दलितों के नाम पे और इनके नाम पे, हिंदुओं में भी हुई है, सिखों में भी हुई है, पंजाबियों के अंदर. तो ये तो उनका तरीका था, सही है. सो हम क्या बात कर रहे थे?
0: स्वाद के प्रोग्रेसिव होने की बात कर रहे थे.
1: मुझे कुछ ऐसी चीजें बताएं स्वाद के बारे में. ये तो हमने डिस्कस किया ना, ये बंड कले वाला किस्सा, और ये ऐसी चीजें जो बड़ी अनयूजुअल हुई नो कंपैरेटिवली विद द रेस्ट ऑफ खैबर पख्तूनख्वा और लारोबर.
0: अच्छा, एक चीज जो मैंने स्वात में नोटिस की है जो मुझे बाकी पश्तून एरियाज का नहीं पता है, लेकिन हम बहुत पहले से, लाइक मेरी ग्रैंड माँ के टाइम से, बहुत पश्तूनों में ये कल्चर है कि जब आप बेटी देते हो तो उसके सर के थोड़े बहुत पैसे. अगर अब कुछ शहरों में ये चीज खत्म हो गई है, तो पहले जमाने में हुआ करती थी. स्वात में स्टार्टिंग फ्रॉम इवन माय ग्रैंड माँ की जब शादी वगैरह की बात हम हमसे करते, वहां पर अपनी बेटी के सर के पैसे नहीं लेके कभी भी नहीं.
1: सर के पैसे जिनको रिश्ता देते थे.
0: हाँ, जब जैसे आप लड़की का रिश्ता लेने जाते हो ना, तो अगर वो एक्सेप्ट करते हैं तो आप पैसे दे देते हो.
1: कितने पैसे?
0: बाप को. मुझे क्या पता सारे लोग मेरे कब लिए. लेकिन मैं ये कहती हूँ कि स्वात में
1: ये वजीरिस्तान में ये कल्चर था.
0: अच्छा,
1: ये वजीरिस्तान में भी है, बल्कि
0: आई थिंक और इलाकों में भी है. आई वोंट नेम बिकॉज मुझे 100% नहीं पता और मैं बैकलैश नहीं.
1: बस इसको कहा देना यार, हाँ ना, मरवाना नहीं वजीरिस्तान के दोस्त नाराज हो जाएंगे. बट ये जनूबी जो अजला है इसमें पाया जाता है. ओके, तो ये अच्छा, ये नहीं होता.
0: ये एक चीज है जो मुझे आई लाइक्ड इट के यू नो एटलीस्ट हम औरतों के सर पे पैसे नहीं.
1: और पैसे किसके जेब में जाते थे फिर?
0: फादर के पे जेब.
1: अच्छा,
0: में मतलब जो जहाँ पे लोग लेते हैं. देर आर पीपल सम कम्युनिटीज इन कैनेडा नाउ यूएसए जो कुछ जगहों से गए हैं, वहां पर वो अब डॉलर्स में अपने बच्चियों के सर पे पैसे लेते हैं. तो एंड अगेन आई वोंट नेम एनी एरियाज बिकॉज
1: क्या बताओ दोस्त, चपलार वो तो ठीक है. ओके, व्हाट एल्स, व्हाट एल्स? और इसके अलावा
0: और स्वात में अगेन आई वुड से कि पीपल आर वे मोर प्रोग्रेसिव देन द रेस्ट ऑफ खैबर पख्तूनख्वा. आई हैव टू गिव इट टू स्वातियान एंड आई अप्रिशिएट दैट इन यू नो स्वात. वहां पर मैं अपने गांव चली जाती हूँ, अपने लाइक दादा के गांव में भी और नाना के गांव में भी. वहां पर आई डोंट हैव टू कवर माई फेस, हालांकि एवरी वन डज इट. बट द लास्ट टाइम आई वॉज गोइंग मैंने अपने कजन को बताया मैं अपना आई एम नॉट गोइंग टू हाइड माई आइडेंटिटी, दिस इज हु आई एम. तो इफ यू आर कम्फर्टेबल विथ मी टेकिंग मी टू द विलेज, मैं जाऊंगी लेकिन मैं अपना फेस नहीं कवर करूंगी. ही वॉज लाइक हु इज गोना आस्क यू टू कवर योर फेस एनी वेज. सो आई वेंट टू माई विलेज. आई ऑफकोर्स आई वोर सादर दुपट्टा जो मेरे कपड़ों के साथ था. आई डेंट कवर माई फेस. आई वॉकड इन माई विलेज, आई वॉकड इन द फील्ड्स एंड एवरीथिंग एंड आई लव्ड इट. आई वॉज लाइक यू नो इट्स नाइस,
1: इट्स नाइस. अच्छा, मैं हम खैर वाइंड अप करेंगे. आखिरी जो मेरा क्वेश्चन होगा वो रिलेटेड होगा यू नो पेटियार की इन पश्तून हाउस होल्ड के यू नो द देहोन और केलिंग, मतलब हॉनर किलिंग के बाद अगर कुछ ऐसे इश्यूज लाइक पेटियार की किस उसमें ना औरतों को फ्यूल करती है या मतलब उनको इम्पेयर, मतलब जिस तरह हमने ख्वाहि, मतलब जो हमारी सास होती है ना उसके पास पावर आती है आफ्टर सर्टेन एज, और बहू के पास पावर नहीं होती फिर आती है जब वो सास बनती है. तो मैं चाहता हूँ कि थोड़ा लेमेन लैंग्वेज में तुम इसको डाइसेक्ट करो थोड़ा सा.
0: ओके, सो मेरे ख्याल में हमारे हिस्ट्री में जब भी आपने कोई पावरफुल औरत देखी हो, शी इज ओनली गिवन द पावर बिकॉज शी इज बेसिकली इमिटेटिंग दैट मैन. इमिटेशन शी इज ऑप्रेसिंग अदर वुमेन, दैट्स व्हाई शी इज पावरफुल. लाइक आपने कभी भी पावरफुल औरत हमारे ऐसी नहीं देखी होगी हु स्टैंड्स अप फॉर द राइट्स ऑफ वुमेन. ठीक है, तो हमारी जगह पर अगर हमारे कल्चर में या घर में अगर पावर दी भी जाती है तो दैट वुमेन हैज टू बी मोर पेट्रियार्कल देन द मैन. उसको पता है कि इस औरत को अगर पावर یو نو شی ہیز ٹو فرسٹ پروف کہ وہ کتنی پیٹریارکل ہے, وہ کتنی عورتوں کو اپنے ارد گرد ہیٹ کرتی ہے, کتنا وہ کنٹرولنگ ہے, دین شی ول گیٹ دیٹ پاور. دین دا مین ول ڈو وٹ ایور دے وانٹ ٹو آؤٹ سائڈ, وہ اپنا باہر کا جو بھی ہے وہ آرام سے کرے. اس کو یہ پتا ہے کہ اس عورت کے ہوتے ہوئے گھر میں کوئی بھی کچھ نہیں کر سکتا. اگر لڑکی بھی کرے گی یا کوئی بھی کرے گا تو شی از گوئنگ ٹو بی دا فرسٹ ون ہو از گوئنگ ٹو کال فار آنر کلنگ. شی ول گو ٹو دیٹ ایکسٹینڈ.
1: اوکے,
0: دیٹس, بٹ اگین میں اس کو وومن پاور اس لیے نہیں کہتی ہوں کیونکہ وہ مرد کی جو بھی وہ ہے اس کو پروٹیکٹ کرنے کے لیے, اپنی ذات کو نہیں, اپنی
1: جینڈر
0: کو نہیں, اپنی رائٹس کو نہیں. یہ سیم عورت جو ہے نا اپنے بھائی سے اپنا حصہ نہیں لے گی, جتنی بھی پاور فل ہوگی نا وہ کبھی بھی جا کے اپنے بھائی سے اپنا حصہ نہیں لے گی, کیونکہ شی از, یو نو, if that is basically
1: she's given rebelling. She's given power to oppress other women.
0: Yes, and she will never have that power if she ever stands up for her own rights or the right of any other woman in the house. She's going to lose it right away. Like for example, agar wo ghar mein koi honor killing ho rahi hai, this woman will, even if she doesn't agree, she will never say ki isko nahi karo, because then she is betraying that system jo family ka chal raha hai.

0: مجھے بھی نوازے. ٹھیک ہے, یہ تو میرا اسلامک پوائنٹ آف ویو یہ ہے کہ میں مطلب آئی گو ٹو اے قرآن کلاس اینڈ ایوری ٹائم آئی گو دیر اٹ از سو امپورٹنٹ ٹو اسٹے کنیکٹڈ ٹو دا قرآن. مریم آئی ایم ٹیلنگ یو اٹ از یو نو لائک پیپل سے تھراپی نہیں, آپ صرف کسی طریقے سے اپنے ریلیجن سے کنیکٹڈ رہیں. آئی ایم ناٹ سیئنگ کہ تھراپی غلط ہے, بٹ آئی ایم سیئنگ کہ یو نیڈ ٹو بی کنیکٹڈ, ایوری تھنگ از دیئر ان دا قرآن,
1: اٹس اے کمپلیٹ
0: کوڈ آف لائف. سو نمبر ون, میک شیور دیٹ یور کڈز آر کنیکٹڈ ٹو دا قرآن. یہ نہیں کہ صرف قاری صاحب آ رہے ہیں, آپ ان سے بات کریں, ہیو کانورسیشنز ود یور چلڈرن, ٹیل دیم دیر از اے رول, ٹیبل پہ فون نہیں ہوگا, ٹیبل پہ ہم اکٹھے بیٹھ کے کھانا کھائیں گے اینڈ ویل ٹاک اباؤٹ واٹ یو ڈڈ دا انٹائر ڈے, ہوز یور بیسٹ فرینڈ, ڈڈ سم ون سے سم تھنگ ٹو دیٹ یو ڈنٹ لائک. سو وین اٹ کمز ٹو دیٹ, آئی فیل لائک پرسنالٹی ڈیولپمنٹ پہ اب سے زیادہ اب اتنا زیادہ کام کرنا پڑے گا, کیونکہ ہمارے ٹائم پہ وی ور ٹاٹ نمبر ون ٹو شرنگ آر سیلز ٹو فٹ ان, نمبر ٹو دیٹ وی شوڈ بی گریٹفل فار اینی اپرچونٹی دیٹ وی گیٹ. دیز کڈس دے تھنک وی آر دی اپرچونٹی, یو نو دے ہیو دس اوور کانفیڈینس. وی ہیڈ ٹو ورک آن آر سیلز, آر سافٹ اسکلس. یہ بچے ان کو لگتا ہے کہ یہ کچھ ہیں لیکن اصل میں نہیں ہے کچھ بھی, صرف ان کو ٹرینڈز اور ان کو وائرل چیزیں ان سب چیزوں کا پتہ ہے, تو دے تھنک دے نو آل دا ورڈس, یو نو دا رائٹ ورڈس. سو وی فیل لائک او یہ تو کتنا اسمارٹ ہے, نو دے نیڈ گائیڈنس.
1: اچھا اس میں بھی تھوڑا سا ڈفرینس وہ بھی آتا ہے کیونکہ لیونگ ان پاکستان ہمارا جو ایجوکیشن سسٹم ہے اٹس ناٹ یونیفارم. اگر آپ پرائیویٹ انسٹیٹیوشنز کی طرف آئیں تو یس وہ جو اپ برنگنگ کر رہے ہیں دے آر پریپیئرنگ دا اسٹوڈنٹس ٹو بی اے گلوبل سٹیزن. ٹھیک ہے, وہ سبجیکٹس بھی لے آئیں گے, وہ تھیمس بھی لے آئیں گے, وہ کورسز بھی لے آئیں گے,
0: ادھر تو اکیڈیمکس بھی اٹکے ہوئے ہیں,
1: ویری انفارچونیٹ. لیکن آج تک وہی بات ہے, ہمارے آؤٹ آف اسکول چلڈرن کی جو ریشو ہے اٹس ناٹ گوئنگ ڈاؤن.
0: اینڈ یو نو واٹ مریم, یور پرسنالٹی کین گیٹ یو تھنگس, کین ٹیک یو پلیسز ویئر یور ڈگری کانٹ. دے تو ازمائی بھی بات ہے میری, تو ڈگری دیوار کے لیے بہت اچھی ہے, سی وی پہ ڈالنے کے لیے اچھی ہے, آگے دکھانے کے لیے اچھی ہے, لیکن جب آپ جب جائیں گے اور چار لوگوں کے انٹرویو کا ایک پینل ہے, اس میں چار لوگ بیٹھے ہوئے ہیں, آپ بات کیسے کر رہے ہیں, آپ کے بات میں کلیئرٹی ہے کہ نہیں, دیٹ میٹرز دا موسٹ. آئی ایم ٹیلنگ یو پیپل سیکنگ ڈیپتھ ان دس ایرا آر گوئنگ ٹو بی انسٹاپیبل بیکاز دیٹس واٹس لیکنگ.
1: اینڈ آئی تھنک دس از بیکمنگ مور ڈیفیکلٹ بیکاز وی ہیو ایکسس ٹو اے آئی, تو ہم تو ڈیپتھ میں ڈیٹیل میں جانے کی کوشش نہیں کرتے, ہم پرومپٹس دیتے ہیں, ہمیں بنا بنایا سب کچھ مل جاتا ہے, جو ایک ہنڈرنس کریٹ کر رہے آپ کی کریٹیکل تھنکنگ میں. سو یو ہیو انفارمیشن بٹ ڈو یو ہیو نالج, کیا وہ ریٹین ہو رہی ہے, کیا آپ اپنا پرسپیکٹو اس میں ایڈ کریں, آل دیز تھنگز میٹر الاٹ. اینڈ ہماری آپ نے بہت رائٹلی یو ہیو پن پوائنٹڈ دیٹ دا ڈائنامکس آف ایون دا employment or work culture are going to change. بہت ساری ایسی jobs جو آج exist کرتی ہیں وہ by 2030 بھی نہیں ہوں گی,
0: by the time our kids are grown up نہیں ہوں گی,
1: تو وہ نہیں ہوں گی. اب ان کو باقی جو, اور ایک وہ specialization والا دور ہوتا تھا, ایک فیلڈ پکڑی ہے اب اسی میں اور ٹاپ اپ کرتے جاؤ, کرتے جاؤ, ہے ہی نہیں. آپ کی اگر کسی چیز کی وجہ سے وہ ٹیک اوور ہو جاتی ہے, یو آر گون. تو ہمیں چاہیے جس کو تھوڑا یہ بھی پتا ہو, وہ بھی پتا ہو, اپنا ایڈ بھی کر سکے. اچھا, آرٹ کے اوپر بہت بات ہو رہی ہے کہ آپ بے شک جتنا مرضی فیکٹس, فگرز, انجینئرنگ, ٹیکنیکل ٹولس, بٹ دین اگین اف یو ڈونٹ ہیو دیٹ کریٹو انسٹنکٹ ان سائڈ آف یو, اٹس ناٹ گوئنگ ٹو. کیونکہ سارے لاجکس آپ سولوشن تو دے دو گے لیکن آپ ڈفرینٹلی اگر نہیں دیکھ رہے تو یہ بھی کتنا ضروری ہے. اینڈ دین اسپیشلی
0: ون سائز ڈزنٹ فٹ آل,
1: اٹ کین ناٹ
0: وین اٹ کمز ٹو ایجوکیشن.
1: اور آپ نے جو پھر اپنا اینگل اس کے اوپر ایڈ کیا ہوا ہے, بچوں کو ینگ ایج سے ہی فائنینشیل انڈیپینڈنس کے چکر میں, اٹس ناٹ جسٹ ون ایلیمنٹ, اس کے ساتھ اور کتنے اسکلز آ جاتے ہیں, تو کتنا امپورٹنٹ.
0: میں دیکھو مریم, فائنینشیل انڈیپینڈنس میں ڈیفینیشن نہیں دیتی آج, آئی ایم گونا ٹیل یو واٹ اٹس ناٹ.
1: اوکے,
0: فائنینشیل انڈیپینڈنس ملینیلز کے لیے کچھ ہیں, کچھ میری ایج کی جو یو نو دیر خواتین ہیں وہ کہیں گی او یو نو میرا ایک اپارٹمنٹ ہے وہاں پہ, ایک اپارٹمنٹ وہاں پہ ہے, یا والد صاحب کچھ دے رہے ہیں, یا ہسبینڈ کچھ دے رہا ہے, اور وہ فائنینشیل انڈیپینڈنس اب کو کہتے ہیں میں فائنینشلی انڈیپینڈنٹ ہوں. آپ نہیں ہیں فائنینشلی انڈیپینڈنٹ. اگر میں آپ کو ابھی کہوں کہ یار یہ 5 لاکھ لے لو, جا کے اسپینڈ کر کے آؤ, یو ول بی سو ہیپی, یو ول ہیو دا فریڈم ٹو اسپینڈ. but you're not financially independent. I gave that money to you.
1: Okay.
0: Yeah. The ability, financial independence is great. Financial independence नहीं है वो ये है कि आपकी generational wealth आपका privilege है. The real power is the ability to earn on your own. Financial independence बच्चों के लिए, लड़कियों के लिए especially, मर्दों को तो करना होता है चाहे वो चाहें या ना चाहें. वो इतना important है because when a woman is financially independent, she will walk differently and she will own the room. And even if it's not showing that, you know, oh, ये बहुत पैसे वाली है या इसने बहुत पैसा कमा, उसको पता है कि उसके assets क्या हैं, उसको पता है कि उसने अपने साथ क्या करना है. A lot of, you know, my friends who are actually earning, I don't see them carrying all the stuff that other people carry to show that, oh, we have money, you know. So,
1: उनको वो दिखाने की वैसे ज़रूरत नहीं पड़ती.
0: जो मेरी actual friends हैं, जो actually maybe कहीं invest कर रही हैं खुद से, और उसकी वजह से, उस investment की वजह से उनको पैसे आ रहे हैं, या वो काम कर रही हैं, वो creative हैं, job कर रही हैं, या कोई अपना hustle कर रही हैं, वो सबसे they're so low key, but they have money. They're the ones who can finance their own summer holiday. The husband doesn't need to do anything. If she contributes to the household, great. Even if she doesn't, she knows where she stands. So financial freedom, I feel like, is dignity. I feel like it's the same. It is for men. Yes, it's something they need to do. It's more like an urgency for them.
1: Option ही नहीं है.
0: Yes, but for women, it's मैं कहती हूँ वो actual privilege है.
1: अच्छा, हमारे यहाँ हमने देखा भी है अभी जिस तरीके से हम देखते हैं जब पहले खवातीन में नहीं होती थी, मतलब उन्होंने education को कभी उस तरीके से इस्तेमाल नहीं किया, अपने skills को business point of view से कभी किया ही नहीं.
0: अब शुरू कर रही
1: हैं. अब कर रही हैं क्योंकि वो एक चक्की में पिस रहे होते थे. उनके पास option, even if they are in, you know, traumatic relationships, घर वाले बहुत तंग कर रहे हैं, मतलब वो मसाइल हों तब भी वो नहीं छोड़ सकते थे क्योंकि होता था अच्छा जाओगे कहाँ, खाओगे कैसे. तो वो वाले इसकी वजह से काफी बेहतरी आई है जब आपको खुद पता है आप उस तरीके से उन चक्रों में नहीं. कितने रिपोर्ट होते थे केसेस, आग लग के ये हो गया वो हो गया, रियलिटी
0: अब्यूज है हर जगह. रिसेंटली आई गॉट अ मैसेज, बहुत सारे इस तरह के आते हैं, लेकिन somebody message and said that I want to start from scratch, I want to groom myself, I want to be confident, I'm not confident. And that's every other woman, you know, they just don't come out. Every other person you see, they're struggling somehow or the other. We're all working on our weaknesses. ऐसा नहीं है कि हम सब कोई 30 मार खान है.
1: ऐसे.
0: But as long as you're working on it. So the lady said, I want to work on myself. And that really, you know, it really in, like made me smile that I don't know what she's going through right now, that it made her message me that I want to work on myself. And then she said, what if I've never earned, I've never stepped out of the house because I didn't need to, what tip can you give me? So I told her, what are you good at? So she said, I can teach. I said, well, you can start with tuitions. You can start with whatever subject that you're good at. Start online if you don't want to take physical students. So sabse pehle I feel like women are multi-talented. So my son, he wasn't feeling well, the little one. He hurt himself. And I had to go to the gym. And I had to take him along. If you tell your husband, if you tell any man ki ye office ja rahe hain ya aap apni kisi sport khelne ja rahe hain to zara isko bhi saath le jaye, they won't be able to do it. But a woman can.
1: You find ways.
0: Yes, because we're multitaskers. Allah Taala ne hame aise banaya hua hai.
1: Maine apne 9-month old baby ke saath apni class li hui.
0: There you go.
1: They were so supportive. I was like, there's no option. You want me to skip the class?
0: Yes. Kabhi hoga to shayad studio leke aaye hoge aap bachchon ko. When you have to. So we can do a lot. So I wanted to tell
1: her. And I think women are naturally good at it.
0: We're good at it.
1: Balance, multitasking, emotional quotient thoda zyada hota hai, empathy wala element thoda zyada hota hai. Aapko pata hai aapne yahan bhi balance रखते हैं, यहाँ भी मॉडरेशन में रखने के चक्कर में हम कर जाते हैं. सो आई थिंक जो आपकी वाली फीमेल जिनके आप अभी एग्जांपल दे रही हैं, द फर्स्ट पॉइंट उनको रियलाइजेशन हो गई, वही बहुत
0: मैंने की बात है कि मैंने कभी किया नहीं तो मैं कैसे करूँ.
1: इट्स नेवर टू लेट
0: एंड ऑनेस्टली यू कैन ऑलवेज स्टार्ट फ्रॉम स्क्रैच. यू डोंट हैव टू हैव a degree even. You just have to start because ab jo hai na wo aapki jo kaam karne ka wo jo variation hai wo itni sari itni cheeze aa
1: chuki hain. Acha mari agar main aapse poochu jo hum bilkul shuru mein baat kar rahe the, we do a lot of things only for the grams, okay? Social media pe aise jayega, ye hum karenge, tag humne karna hai. Agar ye sab pressure aap pe personally na ho, so what is your day like? Casually din kaisa hota hai? No pressures, no tagging, no sharing.
0: I'm an early riser. I'll wake up and I'll have a cup of tea and I don't want anyone to make that tea for me.
1: Okay.
0: I'll just go. I want the kitchen to myself at that time. So even if there is house help, to main se kehti hu jao nashta karo. Because I want to go and, of course there are days when breakfast is coming and yeah, but on a, when there's no pressure, I don't have to go anywhere. I'll go make my own cup of tea. I'll sit on my terrace. There's a swing that I really like. I sit there. I'll pick up a book. I don't have to tag anyone. I don't have to share. And I have curls. Mere curls bikre hue honge ya bale hue honge. And then I'll go, you know, maybe cook something. I like making stuff for my kids. You know, anything. Not because, you know, I need to. I feel like when they'll grow up, so they'll have something to look back to that, you know, mom made this. Because I still remember a few things that my grandmother and my mom would make for me. And I still remember. So I want them to have that memory. You know, my son, he loves steaks or he loves any good food. He's like, mommy makes it the best. I want to hear
1: you
0: that.
1: Want to do, yes.
0: I want to hear that. So, yeah, when there's no pressure, then I'm...
1: A relaxing, casual day.
0: Yeah, and I like to move. I go to the gym. And posting or no posting, movement is something that, and that's a message for everyone. You should move even if you're sad, you're depressed, you want to lose weight, you don't want to lose weight.
1: That's the best therapy.
0: Mobility. You need to train. You need to pick up those weights and strength training ki taraf jaye. It is a game changer.
1: Achha,
0: I feel like maine bahut late shuru kiya.
1: Acha, logon mein ye bhi hota hai na ki gym sirf tab jana hai, walk sirf tab karni hai jab aap weight kam karna cha rahe. Please get out of this. Ye aise nahi ho. होता ये essentials हैं. This is what you need to do for your body. आपकी body, आपकी organs, आपके mood, आपके hormones के लिए it is an important thing. So you don't have to do it only when you're मतलब ये तो होना चाहिए ना.
0: You put on weight.
1: हाँ.
0: वो तो बस हो गया ना. वो तो फिर
1: मतलब gym के साथ हमने वो associate किया हुआ है. Gym तब जाएंगे जब.
0: But I feel like moving gets you. Like I play tennis. I love tennis. I play paddle with my friends.
1: Okay, nice. So
0: and that's all for me. And I feel like we need that because आप कितना सोशलाइज कर लेंगे एंड ऑफ द डे यू नीड थिंग्स दैट आर फॉर योर सेल्फ बिकॉज ऑनेस्टली आई एम टेलिंग यू पीस इज लग्जरी प्राइवेसी इज प्राइसलेस एंड जेन्युइन कनेक्शंस आर रेयर सो
1: दिस इज यू हैव सेड समथिंग वेरी वेरी डीप बाय द वे यही वो चीज है जो अभी आप बिलियनर्स ऑफ द वर्ल्ड उठा के देख ले यू जस्ट नो देयर प्रोफेशनल साइड पर्सनल अगर आपको हल्की मतलब आपको बहुत सर्च करना पड़ता है
0: yes. Yeah.
1: उन्होंने अपनी चीज रखी हुई है इट्स कवर्ड बट देन दे आर द वंस हु आर इन्वेस्टिंग सो मच इन दीज एप्लीकेशन सोशल मीडिया डिजिटल मीडिया के बाकी सारे लोग उस कंज्यूमरिज्म उस माइंडसेट में बिजी देयर चिल्ड्रन देयर लॉस देयर सो मच इन्फॉर्मेशन कमिंग इन ओवरवेलमिंग हो जाते हैं लेकिन कर क्या रहे हैं अपने टाइम के साथ मोस्टली यू जस्ट वेस्टिंग योर टाइम एंड माया जो आपने दूसरा बात की उसके ऊपर भी थोड़ा सा व्हाई इज इट सो इम्पोर्टेंट लाइक यू आर एन एग्जाम्पल You're taking care of yourself. बहुत सारी खवातीन बच्चों के बाद हम बहुत बिजी हो गए हैं हमारे पास उतना टाइम नहीं होता हम बाल ब्रश कर ले आप तो पता नहीं क्या बातें कर रहे हो इस तरह की बड़ी हमें स्टेटमेंट सुनने को आती हैं हम तो ये नहीं कर सकते दिन कैसे खत्म हो जाता है नहीं समझ आती तो कितना इम्पोर्टेंट है कि थोड़ा ऑर्गेनाइज थोड़ा मैनेज थोड़ा अपने आप के साथ भी प्रायोरिटाइज करें
0: आई थिंक इट इज एज इम्पोर्टेंट एज ब्रीदिंग क्लीन एयर देयर इज नो अदर वे आई कैन पुट इट आई मीन यू वेक अप इन द मॉर्निंग आपको आपकी ये ब्लेसिंग है कि आप अपने दो पांवों पे उठ के बाथरूम जा सकते हैं एंड आप जब बाहर जाते हैं तो सांस आपको आ रहा है यू डोंट हैव टू पे फॉर अ वेंटिलेटर इट्स वेरी एक्सपेंसिव बाय द वे पीपल हु आर अनवेल हु आर सिक एंड इट इज एज इम्पॉर्टेंट एज ब्रीदिंग क्लीन एयर एंड हैविंग क्लीन वाटर गो आउट एंड एक्सरसाइज सेल्फ केयर इज नॉट जस्ट गोइंग फॉर योर मैनिक्योर एंड पेडिक्योर एंड अ ब्लो ड्राई दैट्स outwards what are you doing for your bones what are you doing for your gut what are you doing for your hair for yourself for your mental peace because mental health se upar kuch bhi nahi hai And I've seen some very rough patches as a teenager. I can tell you that when you see a lot of trouble at home, or if you see that there's this emotional tension as a child, when you see it, they surface anyway when you're in your 30s, exiting 30s, entering your 40s. Aapki relationships mein wo kahin na kahin se koi cheez aa jati hai, reflect karti hai. Make sure not to pass that on to your kids.
1: Next,
0: I'm making a conscious effort that whatever I've been through, it was my tough time.
1: Bachchon ki galti nahi hai wo.
0: It's not my kid's fault. Mera emotional baggage mere bachchon ki zimmedari nahi hai carry karna. There are times when I want to cry, and I do cry, like we all do, but I do not want my kids to feel that mummy is sad, or mummy is... Yes, mummy can get sad. They should also know, because I want to raise emotionally intelligent children. I don't believe that, oh, bachchon ki training kaisi hui bhi hai. Mujhe bahut sare log ye word jab use karte, to mujhe irritation hoti hai ke upbringing aur training mein fark hona chahiye. You can train your pets as well, you know. They go out for a leak. They do stuff.
1: They know,
0: right?
1: When they are.
0: So you train your child to be disciplined. You train your child. You potty train your child. You do all those things. But when it comes to upbringing, you need to work on their character. Hmm. Who are they when nobody is watching? Are they bullying someone? Are they disrespectful? When, you know, bahir aage baith ke ji ji ha ha bache kar lete hain. Aapne sikhaya hai. मेहमान के सामने क्या करना है, लेकिन आप वैसे उसके साथ क्या कर रहे हैं. पर्सनालिटी डेवलपमेंट एक अलग चीज है, कैरेक्टर बिल्डिंग कंप्लीटली सेपरेट.
1: अच्छा, और जैसे बहुत सारे केसेस हमें देखने को मिलते हैं, अच्छी अच्छी फैमिलीज के बच्चे, लड़के लड़कियां ऐसे ऐसे क्राइम्स कर जाते हैं कि फिर आप सोचते कि क्या पेरेंट्स को नहीं पता था, क्या फैमिली को नहीं पता था. इनकी टेंडेंसीज हो ही नहीं सकता कि आपको ना आइडिया हो. इफ यू हैड एन आइडिया, डिड यू वर्क ऑन दैट. बहुत सारी चीजों को हम बहुत इजी ले रहे होते हैं और फिर वो कॉन्सिक्वेंसेस पूरी दुनिया को भुगतने पड़ते हैं. तो कितना इंपॉर्टेंट है एज पेरेंट्स, ये वाली चीज मैं कहती हूँ, आप जितने मर्जी बेस्ट से बेस्ट स्कूल में डाल दें, यूनिवर्सिटी में भेज दें, दुनिया के किसी में कोने में भेज दें, ये आपकी ट्रेनिंग, ये आपकी अपब्रिंगिंग, ये घर से ही होती है. दस कंटेंट पेरेंट्स ऑन दैट, उनके ट्रॉमाज में अपनी चीजें ना एड करना,
0: एड ना करें. और एक और चीज कि बच्चे आजकल ओवर स्टिमुलेटेड है.
1: ट्रू.
0: There's too much content
1: everywhere. Yeah, yeah.
0: They
1: yeah.
0: consume too much. Mm-hmm. Sometimes we don't even know. We're tired. We're like, "Acha phone le lo, main so jaun." Wo ek ghanta usne kya dekha hai? Are you going to ask?
1: You can't put filters on that. Social media पे तो एक दफा उस दुनिया में चले गए हैं, उस hole में आप नीचे ही जाते रहते हो, फिर बाहर निकलना उतने मुश्किल होता है.
0: बहुत मुश्किल होता है. So keep a check on what they're watching, and this is something that even I struggle with, the habit of reading. देखिए, दुनिया तो किताबों की भी है ना, हम भी तो बड़े हुए हैं किताबों के साथ. उनको किसी तरह से प्यार करवा दें बुक्स से, कि पीटर पैन एंड ऑल दोज बुक्स दैट वी रेड. आई मीन, आई यूज्ड टू रीड आरएल स्टाइन.
1: आई रिमेम्बर, यस, द थ्रिलर्स,
0: यस, द स्केरी,
1: यस,
0: सारे खत्म कर करके. बट आई फील लाइक अभी भी टाइम है. बच्चों के साथ ऐसे टाइम स्पेंड करें जो कि इंटेंशनल हो.
1: ये वाली एक्टिविटी भी बड़ी होती थी.
0: हाँ.
1: वीकेंड पे जा रहे हैं सब कजन्स को, कुछ पैसे मिलते. हाँ. थे कि अपनी मर्जी की एक बुक ले लो,
0: बुक वाली ले. अब तो वो PS5 की चीजें आ रही होती हैं, वो भी ऑनलाइन यू पे एंड वो चीजें आ जाती हैं. बट आई फील लाइक कीप अ चेक ऑन व्हाट दे आर वाचिंग एंड समहाउ किसी तरह से फिजिकल एक्टिविटी, यू नो, बच्चों के लिए बहुत जरूरी है कि वो फूड एंड न्यूट्रिशन के बारे में उनको पता हो. हाँ, बिकॉज मैंने नोटिस किया कि जब मैं हेल्दी खाना खा रही होती हूँ ना, तो मेरा बड़ा वाला, he's turned 12 this year, माशाल्लाह, he comes and he's like, so what are you doing? So, and he brings this food scale, and then he's like, oh, what is this for? Then I told him कि ये कैसे यूज करते हैं. So he started taking interest in the quality of food that he's having.
1: तो ये वाली चीजें वही हैं जो और ये वो है हमारे जो आप कह के कहोगे तो उनपे असर नहीं करेगा, बट अगर वो प्रैक्टिकली देख रहे हैं तो मेमोरी भी रहेगी और वो करना भी शुरू कर देंगे, क्योंकि पेरेंट्स को ही लुकअप कर रहे होते हैं बच्चे.
0: मरियम, पता है क्या, जिस तरह आप, आई डोंट नो इफ यू एवर प्लेड चेस, बट चेस इज अ गेम दैट मेनी डोंट अंडरस्टैंड. जब चेस आप खेल रहे होते हैं तो नॉट ड्यूरिंग, नॉट बिफोर, यू डोंट हैव टू से एनीथिंग, यू आर क्वाइट. and you're just making the moves that you need to make.
1: And you're thinking, the strategy,
0: you're thinking,
1: what's
0: five
1: next?
0: Steps, you're 5 steps ahead. So when you're playing chess, you're not announcing anything. You're just thinking, and then you're doing it. So your actions should speak before your mouth does, before your words.
1: Yes.
0: Aapke actions se nazar aa jana chahiye. Silence is a strategy. Silence